چنگا لگتا ہے وہ ساری واسطے چنگا اتنا من وچ سوچ ہی رہے سن کہ اس مغل نے آواز دیتی ہلے یارا ہلے یارا اے عربی دی پاشا ہے یار شیتی چل یار بڑا ہولے ہولے تر رہے ہیں شیتی چل ایڈی مٹھی جدو بھگت نام دیو جی نے آواز سنی نا تے من وچ سوچیا بھائی اے آواز کسے مغل دی نہیں ہو سکتی اے آواز تا ایشور دی ہو سکتی ہے تا بھگت نام دیو جی کہندے ہن خوش خبری اے بھگوان اج دوارکا تو ایتھے آئے ہو تے تسی روپ کی بنایا ہویا ہے راجی خوشی تا ہو تا او مغل روپ بھگوان نے آکھیا میں تینوں بگاری پکڑ کے لے آیا ہوں तू मैनू कुछ होर ही समझी बैठा तो भगत नामदेव जी नामदेव बिच के कहंदे हन हे निरंकार हे ईश्वर तेरे दर्शन होंदे रहन ते तेरी बेगारी करनी भी साडे धन भाग हन तेरी बेगारी मिल जावे होर की चाहिए उच्चारण करो श्री वाहिगुरु नीकी तेरी बेगारी आले तेरा नाम तेरी बेगारी भी चंगी है क्योंकि तेरा दीदार तो हो रहा है ना प्यारी शाद संगत ऐसी दृष्टि किना नु प्राप्त होंदी है जिन्होंने शब्द दी कमाई कीती है हंकारी पंडिया ने एक वेरा अद्धी रात नु जगराते दे विच भगत नामदेव नु उस खूह ते पानी भरन भेज दिता जिस खूह विच दे रहिंदा सी कदे कोई बच के नहीं सी आया जदों आप जल भरन गए ते ओ कलंदर दे जदों डराउन लगा ना ते भगत नामदेव जी कहंदे ने आओ कलंदर केशवा हे भगवान हे ईश्वर अज ऐसा विराट रूप क्यों धारिया है ता ईश्वर नु उस कलंदर दे विच भी आके दर्शन देने पे कहंदे हन 72 वेरा भगत नामदेव जी नु दर्शन होए ते फिर एक ऐसी दृष्टि भी आई ऐसा समा भी आया जदों कण कण दे विच ईश्वर नु ही वेख्या ईपै बीठल ऊपै बीठल बीठल बिन संसार नहीं थान थनंतर नामा प्रणवे पूरे रहो तू सर्व नहीं इस दे गुरु नानक सच्ची पातशाह कहंदे हन हे निरंकार तेरे जोज विदा जल थल मैयल पार को लीना कोई थां कोई जरा